थला को कला खामा खाम छे बछरे कनामा बबगिरा छालो खिला तमा मया न दलेला तमा प्रेम न दलेला तमा मया न बंदेला